0: 香港电台新闻报道。
1: 晚上八点，向联台现在由高旭报道新闻。今天佛诞常州按传统举行一年一度的太平清教，不少市民排队购买应节的平安包，下午的飘色巡游更加带动现场热闹气氛。飘色主题不少都是与古代角色或社会时事有关，有飘色以油价高企为主题，印上高不可攀的字牌，以及模拟燃油价目表的道具，色心演员分别穿上中东服装，以及有油站商户标志的服饰。有色心演员扮演政府官员，也有飘色以电视剧集为主题。大批市民和旅客观赏，赞飘色造型神似，具特色。有平安包店铺大排长龙。饼店负责人说，近年成本上涨需要加价。另外，有常州酒店负责人表示，连续两天入住率爆满，有住客一年前已经订房。常州太平清教压轴活动抢包山决赛，午夜在常州北地庙游乐场足球场举行。傍晚，不少人由中环乘坐渡轮往常州，准备观赏晚上抢包山比赛。决赛期间，北地庙游乐场足球场将设有观赛区域，可容纳约1650人。大会晚上十点起派发免费入场券，市民可到常州消防局侧的北社一里沿冰场路排队轮候，每人一张入场券，先到先得。12名男女子参赛者需在指定时间内摘取包身上的平安包，不同位置的平安包对应不同分数，总分数最高者胜出。至于抢包山接力邀请赛，紧接个人赛举行。网上流传片段，本港一间中学的男校长率领学生到新加坡研学期间，怀疑因为旅游巴泊车问题与当地保安员争执，期间向对方讲粗言秽语，还叫对方收声，过程被拍摄在社交媒体流传。教育局回应查询时表示，十分关注，已即时联络学校及办学团体，要求校方严肃跟进，并以书面详细交代。学校已启动危机处理小组严肃跟进，局方会继续与学校保持紧密联络，提供适切的意见及支援。教育局强调，教师包括校长是学生的楷模，言行操守价值观对学生影响深远，如被证实违反专业操守，当局会检视有关教师的注册，按事件的性质及严重程度采取适当行动。香港首位女航天员载荷专家黎嘉莹今晚将执行神舟23号载人飞行任务，行政长官李家超连同创新科技及工业局局长孙东、公务员事务局局长杨和培英与黎嘉莹视像会面。李家超鼓励黎嘉莹说，能够参与这次航天任务，反映国家对他及香港的认同和信任，预祝他为国家航天事业续写辉煌篇章。黎嘉莹说，受训时的确很艰苦，但总算达标，有信心完成任务。他又提到，没有试过离开香港这么久，希望尽快完成任务后返港。又说，家人在北京的生活很好，小朋友都高兴在北京读书。孙东表示，在一年多的时间，黎嘉莹就完成所有艰苦训练，达到上太空执行任务的标准，大家都为他感到骄傲自豪。杨和培英就说， 相信超过17万公务员都为他感到自豪与光荣。在天气方面，高空反气旋正覆盖广东沿岸及南海北部。本港地区今晚及明天的天气预测，大致多云，明早局部地区有骤雨，最低气温约28度，日间部分时间有阳光及炎热，市区最高气温约32度，新界再高1-2度，吹和缓南至西南风，离岸及高地风势清静。展望随后两三天大致天晴，日间酷热，本周后期有几阵骤雨，现时路德室外气温29度，相对湿度82%。向联台新闻报道完毕。
0: 听 AM 621，
2: 听生活，听精彩。
0: 听香港电台普通话台
2: AM 621，香港电台普通话台，捕捉生活精彩。
3: 政府将推出楼宇渗水检测新程序，首阶段增设红外线热成像分析，如单位有渗水问题，会向楼上单位业主发出建议维修通知，业主需在限期内自行安排检查及维修，否则政府会进行详细调查，并向没有履行责任的业主收取检验费用。政府鼓励业主，如单位引起渗水问题，要尽快与楼下单位协商解决。
4: 快点吧，别迟到了，大学一年级可要认真对待呀。
5: 你上课不迟到，登记做选民也别错过时间呀。
4: 还没登记呢，我还没满18岁呀。
5: 只要在今年9月25号或之前年满18岁，就符合登记资格了。你现在就用智方便提交申请吧。
4: 这么方便，那我上课前先申请好。
6: 9月25号或之前年满18岁就可以登记成为选民，2026选民登记等着你哦。
7: 由而家到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
8: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
9: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
10: 하므로 समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0, जहाँ हामी समेट्नेछौँ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0, यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
11: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
10: श्रोता मित्रहरू नमस्कार। छोरीहरूको साहस, सपना र उपलब्धिहरूले समाजलाई समानता, सम्भावना र उज्यालो तर्फ दोहोर्याउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम आवर डटर्स 2.0 आठौं श्रृंखला स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता मेरिना राई। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरूको योगदान, सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ।
12: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
10: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिशियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैंगिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू अब डटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
13: Jamasi Namaste Taika Ho.
14: I am Right Beazle Dumi.
15: Positive thought for this week.
14: A challenge are what make life interesting and overcoming them is what makes life meaningful.
12: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको आठौं श्रृंखलाको थीम इम्पावरिङ चेन्ज थ्रु एजुकेशन रहेको जानकारी गराउँदछौ। यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व आजको कार्यक्रममा हाम्रो माझमा पनि हुनुहुन्छ र उहाँ हुनुहुन्छ सुमिक्षा गुरूङ। सुमिक्षा गुरूङ एक सम्मानित तथा प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ जसले शिक्षा क्षेत्र मार्फत समाजका सकारात्मक परिवर्तन ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। उहाँ हाल इम्पावर यूमा सिनियर प्रोग्राम म्यानेजरको रूपमा कार्यरत रहनु भएको छ, जहाँ सीमान्तकृत समुदायका बालबालिका तथा युवाहरूलाई सहज र गुणस्तरीय शिक्षा उपलब्ध गराउने कार्यमा समर्पित रूपमा योगदान दिइराख्नु भएको छ। पछिल्लो पुस्तामा विशेष गरी अल्पसंख्यक समुदायको रूपमा रहनुभएको जीवनमा विभिन्न चुनौतीहरूको सामना गर्नुभएको अनुभवले उहाँलाई अझ धेरै संवेदनशील, दृढ र प्रतिबद्ध बनाएको अवस्था छ। उहाँको नेतृत्वमा सञ्चालन हुँदै आएको पावर थ्रू एजुकेशन प्रोग्राम मार्फत जातीय रूपमा विविध पृष्ठभूमिका युवाहरूलाई अवसर प्रदान गरिँदै आएको छ। आज हामी उहाँसँग यही परिवेशसँग सम्बन्धित केही कुराकानीहरू गर्नेछौ र आउनुहोस् उहाँसँग हाम्रो कार्यक्रम प्रस्तोता मेरिना राई र अनुशीलनले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौं।
10: श्रोता साथीहरू, तपाईँहरूलाई धेरै धेरै स्वागत छ।

0: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आठौं श्रृंखलामा आज हामीले सुमिक्षा गुरूङको निकै गहन अनि अर्थपूर्ण कुराहरू सुन्न पायौं र रोचक कुराहरू पनि हामीले सुनेका छौं। उहाँबाट हामीले धेरै कुराहरू जान्नुपर्ने कुराहरू छ। मुख्य कुरा भनेको शिक्षा केवल व्यक्तिगत उन्नतिको मात्र माध्यम मात्र नभइकर सामाजिक रूपान्तरणको बलियो आधार पनि शिक्षा हो भन्ने कुरा हामी सिकेका छौं। कठिन परिस्थितिमा पनि आत्मविश्वास, धैर्यता र निरन्तर प्रयासका साथ अघि बढ्न सके सफलताको बाटो आफै खुल्दै जान्छ भन्ने सन्देश उहाँको यात्राले स्पष्ट पार्छ। पछिल्लो पुस्ताको अल्पसंख्यक समुदायको रूपमा विभिन्न चुनौतीहरूको सामना गर्नु हुँदाहुँदै पनि उहाँले आफूलाई स्थापित गर्नुभएको उदाहरणले हामीलाई परिस्थितिभन्दा आफ्नो सोच र मेहनत महत्वपूर्ण हुन्छ भन्ने बुझ्न मद्दत गर्दछ। यसले हामीलाई हरेक अवरोधलाई अवसरको रूपमा लिन र आफ्नो लक्ष्यप्रति अझ प्रतिबद्धता हुन प्रेरित गर्दछ। यससँगै उहाँबाट बुझ्नुपर्ने र मनन गर्नुपर्ने कुरा भनेको व्यक्तिगत सफलता भन्दा पनि बढ़ी समाजप्रति योगदान दिनु अझ ठूलो उपलब्धि हो भन्ने सन्देश दिनुहुन्छ। शिक्षा, सहकार्य र समावेशी सोच मार्फत मात्र दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने उहाँको कार्यले देखाएको छ। अरूलाई अवसर प्रदान गर्ने, उनीहरूको क्षमतालाई उजागर गर्न सहयोग गर्ने र सामूहिक प्रयासलाई पनि प्राथमिकता दिने दृष्टिकोणले नै उज्यालो भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुरा आज हामीले यस कार्यक्रम मार्फत सिकेका छौं र यस विषयलाई मनन गर्नुपर्ने कुरा पनि स्पष्ट बनाएको छ।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौं। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सीआईबीएस को पेजमा तपाईहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। एजुकेशन इज द की टू अ ब्राइट फ्यूचर, यानि कि शिक्षा उज्यालो भविष्यको कुञ्जी हो भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट विदा माग्दै कार्यक्रम युनिट बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।